0: रुदिन के बिल्कुल आवाज बहुत क्लियर हुई, कचर तक है क्लियर नहीं हुई, मुझे जरूर फीडबैक करा के सईदा
1: रबी तो दुल जा
0: مننا شکریا بالکل زہد خان بالکل مکتا آواز حوالے سرا بالکل فیڈ بیک کرا کو چے الکہ تا سوال سر بی جی ایم رد نو زون چے بی جی ایم چکم نے کنا اغا اول بی جی ایم اوس چکم نے کنا بالکل ہر سر ٹھیک تھی